परम सम्मान योग सत्कार योग गुरु रूप हाजरीन जियो गुरु महाराज जी की अपार अपार बख्शंदगी है जिस दे तफैल बरकत बदौलत असानू गुरु महाराज जी की पवित्र हजूरी अंदर जीवन दाते दी परम पावन हाजरी अंदर गुरु दे उपदेश ते उदेश सुनन दा सुभाग प्राप्त होया है। रोज रोज असां निक्की जी मौत मरदे हां ते मौत तो बाद ए परमेश्वर दी ही रहमत है जो जी दान देंदा है। पंजाबी दा अखाण है सोया ते मोया बराबर ही हुंदे ने। सियाने आखते ने मौत एक लंबी नींद है ते नींद एक छोटे अरसे दी मौत। हर इंसान जदों रात सौंदा है ते सोया मोया बराबर ही हुंदा है। मौत तवील नींद ते नींद कुलील मौत। इसलिए गुरु महाराज ने फिर सानू जी दान दिता है ते भगती लाया है। ए गुरु दी वडियाई है या गुरमुखां दी वडियाई जो हर मिलने वाले नूं ए दात देंदे हन। जी दान ते भगती लाएं हस्यों लैन मिलाए। श्री गुरु ग्रंथ साहिब महाराज जी की आगोश विच हाजिर होके सानू गुरु दे अमलीक लाल रत्ना की प्राप्ति हुंदी है। इथो जितना भी इस खजाने नू खावीए खर्चिए वरतीए उन्ना ही जिमें होर वध्या होया हुंदा है इस विच कोई घाट नहीं पैंदी। रत्ना रत्न पदार्थ बहुत सागर भरिया राम तो गुरु ने अपार बख्शिश करके ऐसा मौका सानू तंदुरुस्ती विच सावधानी विच बकायमी होशो हवास बख्शिया होया है। तो जितना भी इस तो फायदा उठाया जाए मुस्तफीद होइए फैजयाब होइए वो साडे अपने ही भाग हन। इस शब्द विच सतगुरु जी सानू परमेश्वर दी जात पाक उत्ते परम विश्वास बंधांदे ने। दुनिया अंदर भावें कोई छोटी पद्धर दा इंसान है चाहे कोई वड्डे रुतबे फजीलत रैंक शरफ बुजुर्गी टाइटल खिताब ते उच्चतम वाला बंदा है हर इंसान मांगत है लोड़कू है मोहताज है इच्छक है। ए वखरी गल है कोई किसे तो मंगे ते फलाने तो ना मंगे लेकिन मांगत जरूर है। और नाल दी नाल कितना ही इंसान चक्रवर्ती शक्तिशाली साहेब जर साहेब जायदाद होवे मित्रा दोस्तां रिश्तेदारियां वाला होवे कारोबार वाला होवे फिर भी वो अपूरन है असमर्थ है। इन्ना कुछ हुंदिया होया भी इंसान नूं किसे समर्थ शक्ति पूर्ण व्यक्ति या पूर्ण शक्ति नाल जुड़े रहने की जरूरत पैंदी है। तो गुरु साहिब जी ने भी इस लोड़ नूं महसूसिया है ते गुरु महाराज कहंदे ने कि मैं ते स्वय तजर्बे नाल निज तजर्बे नाल इत्थे ही पहुंचा हां के कितने वड्डे मनुख दी टेक लो आसरा लो कदी ना कदी बिरथा ही जावेगा। मानुख की टेक बिरथी सब जान ते इको ही गल है देवन को एक पहवान। ओ वड्डा दाता है जेनू
अनंत काल तो अनादि काल तो सारे मंगदे आए ने ते दे के जतलांदा भी ने ओनू कुछ इवजाने च लैण दी भी लोड़ ने। पंथ दे वाली बेकसारा यार काशफ सरार, काशफ लफ्ज है फारसी दा ते सरार भी फारसी दा लफ्ज है। काशफ हुंदा है इनकशाफ करने वाला, प्रगटाण वाला, इसम फाइल। ते सरार सिर वाहद, सरार जमा सिंगुलर प्लूरल, एक बचन बहु बचन। सरार मीन्स बहुते भेद। जीवन दे अनेका ही भेदा नूं सरलता विच कर देने वाला कौन है? काशफ सरार गुरु गोबिंद सिंह, बाबा नंद लाल जी कहते। गुरु गोबिंद सिंह महाराज उस परमेश्वर की वड्याई करते हुए, बेअंतता दसते हुए, वड्डे दाते की हमद करते हुए कहते ने, तू इतना वड्डा है कि रोख रूहान की रोजी ना टारे। रोजी ही राज विलोक तराजक, रोख रूहान की रोजी ना टारे। जेड़े तेनू मनदे ने, तेरे प्रेमी ने, तेरी होंद दे धारनी ने, तस्लीम करने वाले ने, उन्हां दी ते गल छड़ दे। तेरे भगत संत भगवती महापुरुष महात्मा नेक रूहां रब प्रस्त ने, उन्हां दी तां गल की करनी है? उन्हां वल तां हे प्रभु तेरा ध्यान ख्याल होना ही है, पर तू तो एडा बेअंत है, एडा बेनियाज है। रोजी हिराज विलोक तराज कर, रोख रूहान की रोजी न टारे। रोख मीन्स रुखियां, रूहान जमा है रूह दी। तू तो रुखियां रूहां नू भी ताजगियां देना है, रुखियां रूहां नू भी सुखियां रूहां नू भी पालदा है, जिन्हां विच लचक ना होवे। लचकदार लकड़ी नू दरख्त गजा देई जांदा, जड़ां गजाज देई जांदियां ने, हरियाबल रहिंदी है ते उहदे विच लचक रहिंदी है, पर इक लकड़ी सुक जांदी है उहदे विच जीवन नहीं हुंदा, समझो कि मर गई, अकड़ गई। यह भी एक साधारण तकनी नाल वेखीए ते कमाल दी गल है, इहदे चों बड़ी रास दी गल निकलदी है। जिंदा आदमी कदी नहीं आकड़दा, उहदे विच लचक रहिंदी है। ऐन इसे तरह जिंदा दिमाग लचकदार हुंदा है, मोया दिमाग आकड़िया होया हुंदा। जो बंदा आकड़दा है, होमे विच आकड़िया होया, उहनूं मुर्दा समझो, क्योंकि जिउंदा तां कदी आकड़दा नहीं, मुर्दा ही आकड़दा है। पर गुरु साहिब जी इत्थे कहिंदे ने, सच्चे पातशाह तूं बड़ा बेअंत है, जो रुखे ने, सुके ने, जिन्हां च लचक नहीं ते मुनकर ने, ते तों तेरी होंद तों इनकारी ने, उहनां नूं वी तूं अपने गैबी खजाने विचों वड मुलियां दातां दे ही चलिया जांदा है। हवा एक छिन एक श्वास ना आवे ते रचना मुर्दा हो जाए। धुप मट्टी ऑक्सीजन होर अनेकां पदार्थ तू अपने गैबी खजाने विचों देंदा ही जाना है, जो तेतों मुनकर ने, तेरियां दातां भी ले जांदे ने, तेरियां बख्शियां भी माणी जांदे ने। हे मुने परमेश्वर, तेरियां नेमतां भी माणी जांदे ने, तेतों मुनकर भी ने, पर फिर भी तू उन्हां दी परवरिश करदा जाना है। गुरु गोबिंद सिंह महाराज कहंदे ने, रोख रूहान की रोजी ना टार। तो इस शब्द अंदर साहिब गुरु अर्जन देव महाराज, श्री गुरु रामदास महाराज कल्याण राग दे इस शब्द अंदर फरमांदे ने कि मैनू ते वही वड्डा दाता दिसिया है, मैं हुण निश्चा कर लिया है कि दूजे पासों मंगिया पूरी नहीं पैंदी, ते नाले किसे देवी देवता हूरों मलायक फरिश्ते कोलो मंगा, ते उन ते मंगके ही देना है। मंगत्या कोलो मैं क्यों मंगा, मेरे गुरु ने मैनू सोझी पुआ दिती है, गुरु नानक पातशाह दे दरों मैनू सोझी मिल गई है कि परमेश्वर ही वड्डा दाता है, ते जे उनू मंग लईए तां फिर इधर उधर मुख दंत रसन कस जाए, इधर उधर मंगण दी लोड़ नहीं रह जांदी, हाजत नहीं रह जांदी। ओ सब हाजतां रवा करन वाला मालिक है। ते मैं हुण इस निश्चे ते पहुंचा हां, किथों मंगा हो, कौन है इसते मुकाबले दा दाता? साचा साहिब है ते वड्डा दाता है, उसदे भंडारे अखुट ने। वाह वाह।
محدوجی نہ ہی ٹھور جس پہ ہم جاوے. دنیا وچ اسی ویکھتے ہاں کہ ایک مانگت جدوں گھر آ جائے صدا دے وے یا کسی دکان تے کوئی پیسہ منگنا آ جائے کئی بار ویکھن چاہندا ہے مالک مکان یا مالک دکان کہندا ہے معاف کرو بابا معاف کرو بابا وہ اگے ٹر جاندا ہے سارے بازار چ گیا معاف کرو بابا معاف کرو بابا ہی ہندی گئی کاسا تے کچکول خالی لیا خالی رہا. کسے پروین پرش نے کیا کہ تو سارے بازار دکانا تی لنگے آئے بڑے بڑے ایتھے سٹور سن بڑیاں بڑیاں دکانا سن پشت در پشت چلن والیاں تے بڑے بڑے داتے بھی بیٹھے سن اوتھے پر تیرے کاسے اندر تے دمڑی بھی نہیں ہے سکہ بھی نہیں ہے گیا نہیں ہے تو انہیں کہا جی گیا تساں پھر ہویا کی ہے جدو میں دعا کیتی جدو التجا کیتی جدو خالی ٹھوٹا اگے کیتا تے انہاں اگے کیا معاف کر بابا معاف کر بابا. اسی طرح میں سارے گھراں دے اگیوں دی آیا بیبیاں مائیاں نے خیر تا کوئی نہیں پایا اگے جاؤ بابا جی اگے جاؤ ادھے کہندے میں اگے تو اگے ٹردا گیا انہاں دے معاف کرو بابا کہن نال ٹردا گیا بازار مک گیا گھر مک گئے اس لیے ٹھوٹا کھا لیے. انہیں کیا سجنا جے اس طرح اگے تو اگے جاویں تائیں یو حال ہوندا ہے پر جے تو کتے ٹک کے کسے ایک دے پرواسے اتے کتے یقین نال واسک یقین نال مستحکم ارادی نال بہ جاندا تے مینوں یقین ہے تیرا ٹھوٹا سکھنا نہ رہندا. ہوندا وی ایویں ہے کسے آکھیا معاف کرو بابا کم کاج کر کے پھر آئے پھر اوتھے کھلوتا تینوں کیا سی جا اگے پھر کم لگ گئے تو پھر ایتھے کھلوتا ہے گیا کیوں نہیں وہ پکا منگتا ہے تے نشتے والے آکھ لگا مینوں اگے کوئی انویٹیشن آیا ہے جی کوئی مدعو کیتا ہے کسے نے کسے نے منترن دیتا ہے پہ ایتھے اگے آ جا تسی تا کہیں جاؤ اگے چل معاف کر میں تا ہن تیرا در مل لیا ہے تیری دہلیز مل لی ہے انت پھر او کچھ نہ کچھ دے کے ہی چھٹکارا کردا ہے. گرو رام داس جی کہندے نے کہ مینوں یہ نشچا ہو گیا ہے مے دوجی نہ ہی ٹھور جس پہ ہم جاویں جا بہیں گے. تو جب تک کوئی منگتا ٹیٹ ہو کے نہیں منگتا جب تک کوئی پورن نشچے نال ٹیٹ ہو کے نہیں منگتا ٹیٹ کہندے نے توری جائے کڈی جائے موڑی جائے پھر اوتھے ہی رہنا. جب تک کوئی ٹیٹ ہو کے نہیں منگتا ادو تک داتا کچھ نہیں دیندا. شری گرو گوبند سنگھ مہاراج جی نے پرمیشر نو بھی ایسا ایک جگہ آخیا ڈیٹ شبد القاب برتیا ہے آڈیٹ دھرم آڈیٹ دھرم ات ڈیٹ کرم. واحگرو تو بھی اپنے ارادے دا بڑا پکا ہے یہ تو مراد ہے ات پختہ آڈیٹ دھرم ات ڈیٹ کرم. جاپ صاحب کئی واری ارداساں کردے جاؤ منگتے جاؤ تے انہیں جو کرنا ہے او کرن کارن سمرتھ کر دئی ہے. آڈیٹ ترم ات ٹیٹ کرم جد تک کسے منگتے دے وشواسی دے ڈسائپل دے موتکت دے فدبی دے وشواسی مرید دے جگیاسو دا ات ٹیٹ نشچا نہ ہو جائے پرمیشر اتے کمپلیٹ سلنڈر نہ ہو جائے آپا سمرپن نہ کر دے وے ادو تک کئی واری تینو شکاں شکوکاں دا شبہات دا شک ہونا پیندا ہے شکار ہونا پیندا ہے. اس لیے گرو صاحب جی اپنی تجربہ کار زندگی وچوں کہندے نے کہ پرمیشر دے در نو چھڈ کے جانا کتے نہیں چاہیدا کیونکہ میں نشچا تار لیا ہے.